0: مسافر حسین سہیت پانچ کو عمر قید کی سزا کی خبر بھی اخباروں کی سرخی ہے. دینک جاگرن لکھتا ہے عدالت نے کہا انکت شرما کی ہتیا اتنی کرور اور بربر کی سماج کی انتر آتما کو جھکچور دیتی ہے. پتر نے اپنے سمپادکی میں لکھا ہے عدالت کے فیصلے سے پیڑت پریوار کو نیائے کی امیدیں بندھی. دنگوں میں دھرم کے نام پر عام لوگوں کو نشانہ بنایا گیا جس کے زخم آج بھی ہرے ہیں. لوک تنتر میں شانتی پورن پردرشن کا ادھیکار تو ہے پر اس کی آڑ میں اپدرو پھیلانے کی چھوٹ کسی صورت میں نہیں دی جا سکتی. کلگام میں آتنکی حملہ مزدور کی موت نبھارا ٹائمز کے بک پرش پر ہے. امر اجالا لکھتا ہے کشمیر میں آتنکیوں کے نام پوچھ کر برسائی گولیاں پرواسی کی موت ٹی آر ایف نے لی ذمہ داری. گلاسکو راشٹرمنڈل کھیلوں میں بھارتی دل کو جوڈو میں پدک ملنے کی اخباروں نے اپنے پہلے پنے پر پرکاشت کیا ہے. نبھارا ٹائمز لکھتا ہے جوڈو میں اسمتا ہرش کی سوان گاتھا جیتے دو گولڈ میڈل. امر اجالا نے ہرش سنگھ اور اسمتا کا چتر دیتے ہوئے لکھا ہے 92 سال میں پہلی بار دیش کو جوڈو میں سوان. پہلی بار زندہ دل لے کر دوڑی وندے بھارت لوک سکتے میں ہے.
1: अंत में मुख्य समाचार एक बार फिर. राष्ट्रपति द्रौपदी मुर्मू ने लोक परीक्षा अनुचित साधन निवारण संशोधन विधेयक 2026 को स्वीकृति दी. प्रधानमंत्री नरेंद्र मोदी ने कहा अभद्र भाषा और नफरत से किसी समस्या का समाधान नहीं. वीडियो संदेश में कहा राष्ट्र निर्माण और राष्ट्रहित को ध्यान में रखते हुए युवाओं को दंडित करने के स्थान पर सही राह दिखाया जाना चाहिए. प्रधानमंत्री आज आंध्र प्रदेश और कर्नाटक के एक दिन के दौरे पर. भारत ने कहा पाकिस्तान के कब्जे वाले जम्मू कश्मीर में हो रहे प्रदर्शन पाकिस्तानी सत्ता के खिलाफ जनता की कड़ी नाराजगी का प्रमाण. इसके साथ ही समाचार प्रभात का ये अंक समाप्त हुआ. नमस्कार.
2: आकाशवाणी प्रेजेंट्स मॉर्निंग न्यूज. Good morning, I am Naresh Mago. The headlines. Prime Minister Narendra Modi calls for compassion and guidance for misguided youth. Says hatred and abuse never solve anything. President gives assent to anti-paper leak bill introducing stricter punishment and setting up of fast-track courts. Prime Minister to launch multiple development projects in Andhra Pradesh and Karnataka today. India raises concerns over ongoing hostilities in West Asia region, urges Iran to avoid attacks on commercial shipping and seafarers. Italy suspends free border travel with Spain over Ceuta migrant crisis. And at Commonwealth Games, India clinched two historic gold medals in judo, secured double podium finish in men's javelin throw and win a first ever bronze in decathlon. Prime Minister Narendra Modi has said that abuse and hatred never solve anything. He appealed for compassion toward misguided youth who've gone astray, saying they should be guided onto the right path in the spirit of nation building and national interest rather than be punished. In a video message posted on his social media handles, the Prime Minister referred to the recent incident at Jantar Mantar in national capital where abusive language was used against him and his late mother. He said the episode has been witnessed by people across the country and the world, adding that while the anger and disappointment in the society over such conduct were understandable, childhood is also a phase of learning, making mistakes and correcting them.
3: बचपन में गलतियां होती है और बचपन में गलतियों से सुधरने का अवसर भी होता है. एक गुमराह बच्चे हैं, उनको राह दिखाना हमारा काम है. उनको सजा देना, अदालतों के चक्कर कटवाना, समाज में उनको प्रताड़ित करना, इससे हम परिस्थितियां नहीं बदल पाएंगे. मैं उन्हें माफ करना चाहता हूं. समाज भी मेरी इस बात को स्वीकार करे. मैं इन बच्चों को कहता हूं बच्चों आओ, हम देश के लिए साथ मिलकर के आगे बढ़े. देश बहुत आगे बढ़ रहा है, आगे बढ़ने वाला है और आपका भी आगे बढ़ना निश्चित हो, यही मेरा सपना है.
2: President Draupadi Murmu has given assent to the Public Examinations Prevention of Unfair Means Amendment Bill 2026. The bill was passed by Parliament on Thursday. The Act aims to curb unfair practices in public examinations by introducing stricter punishments and establishing fast-track courts. It seeks to strengthen transparency, fairness and integrity in the examination system by creating a robust legal framework while protecting the future of students. The Act